0: सदर आसिफ जरदारी यूरोप जो दौरो मुख़्तसर करे छॾियो। सुभाणे ॾेह वापसीअ जा इम्कान। ज़रियनि जो चवणु आहे त सदर आसिफ जरदारी ॿिनि ॾींहनि लाइ फ्रांस वञणो हो। हाणे सदर फ्रांस जो दौरो मुल्तवी करे सुभाणे लंडन खां ॾेह वापसि अचण जो फ़ैसिलो कयो आहे। असांजे असासनि खे निशानो बणायो वियो त ख़िते में मौजूद अमरीकी असासा बि महफ़ूज़ न रहंदा। ईरानी पार्लियामेंट जे स्पीकर बाकिर कालिबाफ़ अमरीका खे ख़बरदार कंदे चयो आहे त तेहरान पंहिंजी जवाबी सलाहियत साबित करे चुको आहे। ईरानी असासनि ते हमलनि जो जवाब अमरीकी तेल ऐं गैस कंपनियुनि ते हमला करे ॾिनो वेंदो। अमरीका सां इतिहाद अहम आहे पर अरब मुल्कनि खे पंहिंजी हिफ़ाज़त लाइ पाण भरो थियणो पवंदो। कतरी परडे॒ही वज़ार जे तर्जुमान मजीद अल अंसारी चयो आहे त रुगो अरब मुल्कनि खे अमरीका ते भाड़ण बदिरां स्ट्रेटिक मामलनि में पाण भरो थियणो पवंदो। सिक्योरिटी मामलनि में वधण सां ई दिफ़ा यकीनी बणाए सघिजे थी। वॾे वज़ीर सैद मुराद अली शाह सां ख़ैबर पख़्तूनख़्वा जे गवर्नर फैसल करीम कुंडीअ जी मुलाक़ात। गॾियल सरकार ते इतफ़ाक़। मुराद अली शाह चयो त सियासी इस्तेहकाम ऐं जमहूरी अमल जो तसलसल मुल्क जी तरक़ीअ लाइ ज़रूरी आहे। फैसल करीम कुंडी चयो त सिंध ऐं ख़ैबर पख़्तूनख़्वा समेत समूरा सूबा पाकिस्तान जी तरक़ीअ में बराबर जा शरीक आहिनि। पीटीआई अवाम जी मर्ज़ीअ बिना सूबनि जे विरहाङे जी मुखालफ़त करे छॾी। पीटीआई चेयरमैन बैरिस्टर गोहर चयो त अवाम जी मर्ज़ीअ बिना सिंध जो विरहाङो थियो त वफ़ाक कमज़ोर थींदो। सूबनि जी क़याम बाबति तकरारी कानून साज़ी न थियणु घुर्जे। हीअ संजीदा मामिलो आहे, बहस थियणु घुर्जे। सलमान अकरम राजा चयो त 73 जी आइन ख़िलाफ़ वञी सूबनि जी विरहाङे जी हिमायत न कंदासीं। आइन वाज़े आहे त सूबे जी विरहाङे लाइ लाॻापियल सूबे जी असेंबली ई मंज़ूरी ॾींदी। मुल्क में आइन जी बालादस्ती, कानून जी हुकमरानी ऐं अदलिया जी आज़ादी बाबति कराचीअ में सिंध हाईकोर्ट बार जो सेमिनार। सिंध जे इम्कानी विरहाङे जी सख़्त मुखालफ़त। मुल्क में आइन ऐं कानून जी बालादस्ती क़ाइमु करण जो बि मुतालबो। वकील अॻवाननि चयो त मुल्क आइन खां सवाइ नथो हली सघे। कानून जी हुकमरानी खां सवाइ अवाम जी भलाई मुमकिन न आहे। सिंध जो विरहाङो क़बूल न आहे। हर महाज़ ते मज़ाहमत थींदी। सिंध हिकु सॾु जो इंतज़ार करे रही आहे। सिंध विरहाइण बदिरां मकानी इदारनि खे मज़बूत कयो वञे। पंजाब में 1 करोड़ खां वधीक ॿार स्कूलनि खां ॿाहिरि आहिनि। कंहिंखे नज़र नथा अचनि, सभिनी खे रुगो सिंध अंदरि बुरायूं नज़र अचनि थियूं। सिंध जे तालीम वारे वज़ीर सैद सरदार शाह चयो आहे त सिंध में बोर्ड सबबि केतिरा ई स्कूल तबाह थिया। को ॿुधाए त सिंध जी कंहिं मदद कई, सपोर्ट नथा कयो त घटि में घटि ज़ख़्मनि ते लूण त न हारियो। सूबाई वज़ीर जाम ख़ान शोरो चयो त नवनि सूबनि बाबति रिथ आणण जो एमक्यूएम जमात इस्लामी ऐं पीटीआई खे पधिरो करणो हो, जेके सभु सिंध वासियुनि नालो ज़ाहिर थिया आहिनि। लाहौर पुलिस पीटीआई जे गिरफ़्तार अॻवान हमाद अज़हर जी गिरफ़्तारी ज़ाहिर करे छॾी। लाहौर जी दहशतगर्दी टोड़ अदालत में पेश रिमांड ते पुलिस हवाले। लाहौर पुलिस मूजिबि हमाद अज़हर 8 केसनि में घुर्बल हो ऐं 3 सालनि खां रुपोश हो। जांच पुलिस हमाद अज़हर खे गिरफ़्तार कयो आहे। सिंध हाईकोर्ट सखर बेट में घोटकी जी फामीदा पिताफ़ी केस जी ॿुधणी। फामीदा खे बाज़ियाब न कराइण ते अदालत पारां डीआईजी सखर ऐं एसएसपी घोटकी मथां कावड़ जो इज़हार। अदालत आईजी सिंध खे ईंदड़ हफ़्ते तलब करे वरितो। डीआईजी सखर इस्तदा कई त नारीअ जी बाज़ियाबी लाइ कुझु वक़्तु ॾिनो वञे। जस्टिस तस्नीम सुल्ताना चयो त अव्हां डीआईजी थी करे हर भेरे मोहलत वठी रहिया आहियो, अदालत खे गुमराह कयो था। असां हुकुम ॾिनो हो त नारीअ खे पेश कयो, न त आईजी सिंध पेश थिए। अव्हां छो पेश थिया आहियो? ईंदड़ ॿुधणी ते आईजी नारीअ खे बाज़ियाब कराए पेश न कयो त वारंट जारी कया वेंदा।
1: आप सुन रहे थे जीए एफएम नेटवर्क पर केटीएन न्यूज।
2: हर दिन हर पहर जिंदगी की लहर, जीए एफएम 88 नेटवर्क, सिंध की आवाज।
3: Oh! امر سندھ جے سیند میں ایک چمکندڑ ستارو
4: دکھوئل انسانیت جی خدمت جو بہترین مثال
3: اما عائشہ اسپتال لوتکانی چوک ماتلی تے عورتن جے بیمارین جی ماہر ڈاکٹریانی ڈاکٹر عتیقہ سعید
4: روزانو صبح جو 10 خان رات جو 10 بجے تائیں مریضن جو علاج کندی
3: اولاد جو نتھین عورتن جے مخصوص بیمارین ہئے میں سور چیل میں سور رت جو گھٹ تھین کمزوری عورتن بارڑن جو علاج الٹرا ساؤنڈ کندی آہے نارمل ڈلیوری پن کئی ونجے تھی ڈاکٹر انم سعید الٹرا ساؤنڈ اسپیشلسٹ الٹرا ساؤنڈ کندی آہے
4: ایڈریس اما آشا اسپتال نوتکانی چوک ماتلی ودیک معلومات لائے 2347-3241-230
5: کیش قسطن تے پری کاسٹ آر سی سی گھرن جو پکیو چھٹوں لگران لائے خوش خبری چاہو تھا اوہاں جے گھرن جو چھٹوں پکیو ہوجن تے کیش قسطن تے 50 سال گارنٹی ساں چھٹوں لگرائیو سیمنٹ جی جالی بلاک سستے میں سستی چھت لگران لائے رابطو کندا خدا بخش ہوسو موبائل نمبر 03002962435 ایڈریس ٹنڈو غلام علی روڈ ماتلی
6: ماتلی کے ہو تو آواز بھی ماتلی کی ہے
2: سنتے رہو جی ایف ایم 90.4
7: چھاواں پینجے کاروبار جی ترقی لائے سوچے رہا آیو
5: تپوئے جی ایف ایم 90.4 ماتلی بدین ایک اڑو ایف ایم ریڈیو آئے
7: جے کو ہلے تو بنا بریک ہے مسلسل
5: ہاں گوٹھن شہرن پرے پرے تائیں بدھو ویندڑ ریڈیو جی ایف ایم ماتلی بدین
7: بس پو ہانے کھڑو فون پینجے اشتہار ہلائن لائے
5: اساں جے اسٹیشن مینیجر یونس بکاری ساں ہن نمبر تے رابطو کندا
7: 03132525786
5: جی ہاں 2315525786
7: جی ایف ایم ریڈیو نیٹ ورک
5: سندھ جو آواز

0: अलहमदुल्ला केर साहब पे गलाइन
1: आप कले क्या कर लारसाने का आवाज बेहतरीन प्रोग्राम लारसाने जी हवान में गूंजी रहे आए
0: चाचर साहब मोहब्बत ता जो देर सा पर खैर सा ता काल कई लख थोरा خیر دیر سا پر خیر سا چوندا ہیں تے محبت جو سلام ایکڑے منٹ جو کافی ہوندا جی
1: سائیں
0: ان سبا آواز کرے ہر شے جو صبر کے سلام سائیں سلام بیو اسا کر کے روپے بدے وعلیکم السلام مہربانی لکھ تھورا ڈسنداسی ہانے کال تے کیر ہلو السلام علیکم ہلو آواز نہ پیو اچے ڈسنداسی کال تے کیر ہے ہلو السلام علیکم اوکے جناب کال ڈراپ تھی وئی ہے ایک دفعہ بہر کال دا ودناسی ڈسنداسی کال تے کیر ہلو السلام علیکم ओके जनाब यह कॉल ड्रॉप थी वही है इन जी करे।